नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् यनकुमारी शर्माबाट। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा लगायत असम मन्त्रीसभाका सदस्यहरूले हिजो लोकभवनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई साक्षात् गरेका थिए। लोकभवनमा आयोजित स्नेहमिलन शीर्षक कार्यक्रममा राज्यपाल र श्री आचार्यको सहधर्मी कुमुद देवी र मुख्यमन्त्रीको पत्नी रिनिकी भुइँया पनि उपस्थित थिइन्। राज्यपालले मुख्यमन्त्री र नवनियुक्त मन्त्रीहरूलाई असमको शान्ति, प्रगति, समृद्धि र सर्वाङ्गीण उन्नतिको प्रति दायबद्धताले काम गर्दै जानुलाई आह्वान गर्नुभयो। गुवाहाटीमा पहिलोपटकका लागि जापान मैत्री अन्तर्राष्ट्रिय सम्मेलन आयोजन हुनेछ। जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए टाकाइसी जुलाईको मध्यमा भारत भ्रमणमा आउने छिन्। यो सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, प्रतिरक्षा मन्त्री राजनाथ सिंह लगायत केन्द्रीय मन्त्रीसभाका धेरै सदस्यहरू उपस्थित रहनेछन्। दुवै देशहरूको बीच सम्मेलनलाई लिई इतिमध्ये दिल्ली लगायत दिसपुरमा पनि तयारी सुरु भएको छ। केन्द्रबाट यस सन्दर्भमा अनुमोदन पाएपछि मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मा नेतृत्वाधीन मित्रजोट सरकारले भारत जापान अन्तर्राष्ट्रिय मैत्री सम्मेलनलाई आयोजन गर्नुका लागि आवश्यक योजनाहरू हाता लिएको छन्। चिया श्रमिकलाई प्रधानमन्त्री आवास योजनाको घर प्रदानको प्रस्तुति चलाइरहेको असम सरकारले केन्द्रबाट प्रधानमन्त्री आवास योजनाको दोस्रो संस्करणको अधीनमा 16,810 घरको अनुमोदन पाएका छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले हिजो सञ्चार माध्यममा उक्त विषयलाई व्यक्त गर्नुभएको थियो। उल्लेख छ कि प्रधानमन्त्री आवास योजनाको दोस्रो चरणको अधीनमा असमले 220 करोड 12 लाख रुपियाँ विनियोजना गरेको साथै 16,810 घरहरू स्वीकृति भइसकेको छ भने 27,554 घर स्वीकृतिको चरणमा छन्। मुख्यमन्त्रीले प्रधानमन्त्री आवास योजना अन्तर्गत घरहरू उपलब्ध गराएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै यो आवास योजनाले घरबारविहीन लाभार्थीहरूलाई लाभ पुर्याउनेछ र आसामभरि स्थायी घरहरू प्रदान गर्ने कुरालाई बताउनुभयो। हिजोको दिन मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले लोकसेवा भवनमा राज्य सरकारको कम्ता पनि 100 जना सचिव तथा ज्येष्ठ विषयहरूसँग एउटा बैठकमा सहभागी हुनुभएको थियो। बैठकमा विकसित असमको लागि मुख्यमन्त्रीले विभिन्न विभागहरू बीच सहयोगिता, समन्वय तथा विभिन्न उद्देश्य तथा हातालिँदै काम गर्ने मनोभाव सृजना गर्नमाथि महत्त्व दिनुभयो। उहाँले टिप्पणी गर्नुभयो कि विकसित असमको गति अनिरुद्ध लगायत देशको 5 राज्यको उन्नयन हिसाबले असम गर्नुलाई सबै प्रकारको चेष्टा जारी रहनु आवश्यक छ। हिजोदेखि तेजपुरमा अनुष्ठित लिचु उत्सवको आज समाप्त भएको छ। उक्त उत्सवमा धेरैजसो कार्यसूची अनुष्ठित भएको थियो। उत्सवमा सहभागी हुँदै सांसद रञ्जित दत्तले लिचुको उत्पादन बढाउनका लागि कृषकहरूलाई उत्साहित लगायत 12 लाख रुपियाँको आर्थिक सघाउ पनि प्रदानको योजना हाता लिएको कुरालाई जान्न दिनुभयो। कार्यक्रममा उपस्थित तेजपुरका विधायक पृथ्वीराज राभाले लिचु उत्पादन बढोत्तरीका लागि घर घरमा योजना प्रस्तुत गर्ने कुरालाई प्रकाश गर्नुभयो। साथै तेजपुरको 10,000 परिवारबीच 20,000 उन्नत जातका लिचुको बिरुवा रोपाई गर्ने छन् भनी जान्न दिनुभएको छ। शोणितपुर जिल्ला प्रशासनले भौगोलिक स्वीकृति प्राप्त गरेका स्वादिष्ट लिचु प्रधानमन्त्रीलाई उपहारको रूपमा प्रेरणा गरेका छन्। असम मन्त्रीसभाले राज्यको दोस्रो

राजधानी डिब्रुगढ़लाई उन्नयन परिषद गठन गर्ने निर्णय लिएका छन्। यसका लागि 500 करोड़ रुपियाँ लागतले डिब्रुगढ़ समष्टिका विधायक प्रशान्त फुकनलाई दोस्रो राज्यिक राजधानी अञ्चल उन्नयन प्राधिकरणको अध्यक्ष हिसाबले दायित्व दिनुलाई अनुमोदन जनाएका छन्। परिषदको अधीन नगरको 20 किलोमिटर दूरीसम्म उन्नयनमूलक कामहरू हुनेछ। राज्यमा आगामी 2 अगस्तबाट आरम्भ हुनुपर्ने पहिलो पर्यायको जनगणनाको लागि विभिन्न जिल्लामा जरुरी कामहरू जारी रहेको छ। कामरूप जिल्लामा जनगणनाका लागि 13 इलाका गठन गर्दै काम जारी रहेको छ। मुख्य जनगणनाको दायित्वमा रहेका जिल्ला आयुक्त देवकुमार मिश्रले केन्द्रीय तरिकाले प्रशिक्षण ग्रहण गरेपछि 46 जनालाई जिल्ला पर्यायको विषयलाई प्रशिक्षण दिएको छन्। जिल्लामा यस उपरान्त 3,418 जना जनगणना विषय नियोग गर्दै पर्सिदेखि यो प्रशिक्षण दिइनेछ। भारतले टेस्ट क्रिकेटमा आज अफगानिस्तानको विरोध न्यू चण्डीगढमा चलिरहेको खेलमा पहिलो इनिङ्समा हिजो 3 विकेटको सट्टा 368 रनदेखि पुनः खेलको सुरुवात गरेको छ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट प्रसारण नेपाली कार्यक्रम हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेबको 411.5 मिटर, 729 किलोहर्ज तथा एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:21 र 58 सेकेन्ड हुनुको साथै म यनकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रो आजको कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको अघिल्लो चरणमा अब प्रस्तुत गर्दैछौ मलाई मनपर्ने गीतको कार्यक्रम। मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, नरबहादुर दर्जीको स्वरलाई।

मलाई मनपर्ने गीतको कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। आउनुहोस् त कार्यक्रममा अब सुनौ गीताञ्जली छेत्रीको स्वरलाई।

मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत सुन्नुभयो गीताञ्जली छेत्रीको स्वरलाई। आउनुहोस् त अब सुनौ फातिमा तामाङको स्वरमा यो गीत।

डोमा शेर्पाले गाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रम यही समाप्त हुन्छ। भोलि दिउँसो विविध कार्यक्रम सहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।